आचाम ले जानता ददान के आवेलीर आचाम सिंकान मेर मारांग bang yan ta sim bang paling lu charanam ya sum si sim jang ke do ji lir acham la sum si sim jang ki bo arun an hum ri po mu mang bang yan ta si im jang bang si leng pin ding lang ying ki pin ding lang sing kan met marang bang yan ta si im jang bang jing keng ir idam si keng jir pa ji han la si marun jang ying keng an le tang bang jing keng pore.